0: דנישה.
1: לטה מנגשקר גיבאז מביוטיפול גאנה, לוקת שפי, פרום דה מובי רנג דה בסנטי. דנישה גזעתי אב, רדיו אלה ונום 6.3 FM פר בנדס מונינג של ראי ההפר. So, 1983 מה, ג'ב אינדיין טים וולד קאפ ג'ית קראי תהי, תב BCCI כי פס פנדס נהי תה, ונה פסיליטייט קרני גילי. תה גס וואט? Lata Didi came to save them, to facilitate them. जी हाँ, so BCCI के पास पैसे नहीं थे, sponsors ने मना कर दिया कि नहीं हम तो कुछ नहीं देने वाले हैं, government तक ने हाथ उठा दिए थे, and ऐसे में administrator जो थे BCCI के, he went to Lata Didi, because उन्हें पता था कि Lata Didi जो है, वो cricket और देश दोनों से बेहद मोहब्बत करती हैं, so इसी emotion के साथ वो उनके पास गए थे और इसमें help करने के लिए उन्होंने दिल्ली में एक कॉन्सर्ट ऑर्गेनाइज करवाया अपना एंड वहां से उन्होंने 20 लाख जो है वो जनरेट किए फंड्स और वो फंड्स गए थे हमारी इंडियन क्रिकेट टीम को सो दैट इज लता दीदी फॉर यू अपार्ट फ्रॉम बीइंग सच एन आइकॉनिक सिंगर वो हम सबकी ही तरह एक क्रिकेट लवर भी थी उन्हें CID देखना भी बहुत पसंद था She was so cool. Unke interviews dekhoge na, to you'll get to know the personality. It was so iconic and so cool. On that note, sending a beautiful track your way. Stay tuned, Andrew Vindas. Radio.